सामिन, जुमातुल मुबारक का बाबरकत दिन है, आप लोगों का साथ है। 0115 7100 9 7 1 ये है मेरे स्टूडियो का लाइव व्हाट्सएप नंबर, जिस पे आप मुझसे मैसेज करके रब्ता कर सकते हैं और शामिल हो सकते हैं हमारे साथ हमारी लाइव स्ट्रीमिंग में, यानी हमारे लाइव प्रोग्राम में। सामिन, खूबसूरत सा टॉपिक है इबादत। ब्रेक से पहले हम जिस टॉपिक पे बात कर रहे थे, जिस मुद्दे पे बात कर रहे थे, वो मुद्दा एक बार फिर आपके सामने रखता हूँ। टॉपिक क्या था, वो निश्चय क्या था, वो ये था कि जब तेरे तौहीद पे खड़े होकर इब्लीस ने ये कहा ना कि मैं वरगलाऊंगा तेरे उन बंदों को जो सिराते मुस्तकीम पे चलने वाले हैं, तो अल्लाह की ज़ात ने कहा कि अगर मैं तुझे वरगलाने की ताकत दे रहा हूँ तो फिर मैं अपने बंदों को इबादत दे रहा हूँ जिसे वो मेरी इबादत में मशगूल रहेंगे, और जो इंसान मेरी तरफ रहेगा, जो सिराते मुस्तकीम पे चलने के साथ साथ दुआ करने के साथ साथ उस पर अमल पैरा भी होगा, यानी परहेजगारी भी करेगा और खूबसूरती के साथ जिंदगी के अमाल को सर अंजाम भी देगा, किसी को कोई तकलीफ नहीं पहुंचाएगा, अपने पड़ोसी का बहुत ज़्यादा ख्याल रखेगा, मेरी इबादत करेगा, हर किसी को अच्छे तरीके से स्माइल पास करके मिलेगा, उसका अखलाक सबसे अच्छा होगा, तो फिर मैं तुझे कहता हूँ कि तुमको बरगला नहीं सकेगा। वो हर वक्त मेरे से दुआ करेंगे, पांच वक्त मेरे सामने खड़े होंगे और कहेंगे इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अनअमत अलैहिम गैरिल मखदूबी अलैहिम वलद्दाललीन, या अल्लाह हमें अपने सीधे रस्ते पे चला, उस रस्ते पे जिस पे तूने अपने रहम अपने कर्म करने वालों को चलाया है, और उन पे मत चलाना, उस रस्ते पे मत चलाना जिस पे तूने अपना गजब दाया। अरे इब्लीस, तू ये कह रहा है कि तू उनको बरगलाएगा जो मुझसे दिन में पांच मरतबा ये रिक्वेस्ट करेंगे, और जब कभी कोई अल्लाह की नेक रूह यानी मेरी नेक रूह खड़ी हो जाएगी मेरे पास आधी रात के बाद तहज्जुद के टाइम यानी सुबह सहरी यानी फजर की नमाज से पहले, वो मेरे पास खड़ी हो जाएगी, इबादत गुजार हो जाएगी, मेरी हमद सुना करेगी, मेरे हजूर क्याम करेगी, तो तू क्या समझ रहा है तू उनको बरगला लेगा? मैं फिर एक प्योरिफिकेशन सिस्टम लगा दूंगा, मैं अपने बंदों को उनमें से अलहदा करके निकाल लूंगा, जो तेरे पैरोकार होंगे, जो तेरे बंदे होंगे, उनको मैं तेरी तरफ जाने दूंगा, उनको मैं रोकूंगा नहीं, लेकिन जो मेरे बंदे होंगे वो कभी भी तेरी तरफ नहीं जाएंगे। सामने खुद सोचें कि ये जो वर्डिंग अल्लाह ताला की ज़ात यूज कर रही है कि जो मेरे बंदे होंगे, कितने मान के साथ अल्लाह की ज़ात की वर्ड यूज कर रही है कि जो मेरे बंदे होंगे, हजरत इंसान पे मान कितना है कि मैंने जो तख्लीक की है ये मेरी तख्लीक है, तू इनको वरगला नहीं सकेगा। फिर क्या किया कि फिर ये भी कह दिया कि अब मैं इन्हें फरिश्तों से भी ऊपर का मकाम दे रहा हूँ, मैं अशरफुल मखलूकात बना रहा हूँ, और इसमें सबसे जो इम्पोर्टेंट सिफ्त है वो सिफ्त है इबादत की, उसके साथ साथ अक्ल की, दानिशमंदी की, और फिर गालबन ग्यारह सिपारे में अल्लाह ताला की ज़ात ने फरमा भी दिया कि तदब्बुर करो, तहकीक करो हर चीज़ पर, यही तुम्हारे और बाकियों के दरमियान फ़र्क है, चरिंद परिंद हैवान नबातात दरिया पानी आसमान सात ज़मीनें सात आसमान कहकशाएँ सात गलेक्सीज जन्नत जहन्नम अज़ाब हर चीज़ अल्लाह ताला की ज़ात ने बना के फाइनल कर दी, और उसमें सबसे ज़बरदस्त मुख्तस चीज़ जो की वो ये की कि इबादत, इबादत जो करने वाला होगा, जो मेरा गुलाम होगा, जो मेरा सर्वेंट होगा, जो मुझे मानने वाला होगा, जो मुझे चाहने वाला होगा, जो मेरी तस्बीह करेगा, मेरी तहलील करेगा, मेरा क्याम मेरी सना करेगा, मैं उसको बख्श दूंगा, मैं उसको नवाज दूंगा दुनिया में भी और आखिरत में भी, उसकी नस्लें भी आबाद हो जाएंगी, और फिर जब कोई मेरी तरफ लौटेगा या मेरी तरफ दोबारा आना चाहेगा तो उसको इस चीज़ का एहसास बिल्कुल भी नहीं होगा कि मैं तौबा की है। तो फिर यूजली होता है ना, हम किसी बड़े के पास जाते हैं कोई गलती कर बैठे, तो यूजली तो हमारे बड़े माशाल्लाह ऐसे हैं कि माफ़ करते हैं, लेकिन हमारी साउथ एशियन कम्युनिटी में या दुनिया में वर्ल्ड वाइड अगर आप लेके चलें तो एक छोटा सा ये फुकदान पाया जाता है, लम्हे फिक्रिया है बेसिकली, कि हमारे जो बड़े हैं जब उनके सामने गलती तस्लीम कर लेते हैं ना, तो इसका मतलब ये होता है कि आपने वो काम किया है। गलती तस्लीम करना एक बहुत बड़ा अलमिया बन जाता है, और दोबारा हम उसके सामने जाने से बड़े हिचकिचाते हैं, या फिर हमारी वो गलती है जो वो हिस्ट्री के तौर पे याद की जाती है, नेक्स्ट अगर आपसे कोई ऐसा काम हो जाए या हमसे ऐसा कोई काम हो जाए तो फिर हमें वो दोहराया जाता है कि फलां वक्त में भी तुमने ये काम किया था। लेकिन कुर्बान जाए अल्लाह ताला की ज़ात इन दोनों जहानों की तख्लीक कर चुका है, जो इनका खालिक है, कुदरत रखता है, अल्लाह ताला की ज़ात ने खूबसूरती के साथ हमें ये बता दिया कि तुम जब मेरे दर पे आओगे अपनी जानों पे जुल्म कर बैठे हो, कुर्बान जाए। इबादत में एक और चीज़ नूर के साथ, कि
کیا بات ہے, جس ہستی کے لیے یہ دو جہاں بنائے آپ صلی اللہ علیہ وسلم, یعنی اپنے نور کا حصہ کچھ علیحدہ کیا, پھر اس کو ڈرائیو کیا, اور پھر اللہ تعالیٰ کی ذات نے یہ سوچا کہ اب اس نور کو میں کہاں تک لے کے جاؤں, میں اس نور کو کہاں تک بناؤں, تو پھر دو جہاں بنا دیے. اور پھر جب عبادت کے ساتھ ساتھ آپ صلی اللہ علیہ وسلم کی ذات پہ درود و سلام کا نذرانہ پیش کرو, جس کو اللہ تعالیٰ کی ذات نے یہ کہا ہے کہ میں اور میرے فرشتے ہر وقت آپ صلی اللہ علیہ وسلم کی ذات پہ درود و سلام کا نذرانہ پیش کرتے رہتے ہیں. اس لیے ایمان والو, تم بھی اپنی عبادت کے ساتھ ساتھ آپ صلی اللہ علیہ وسلم پہ درود و سلام کا نذرانہ پیش کرو. اللہم صلی اللہ محمد وعلی آل محمد وبارک وسلم. اور جب یہ نذرانہ پیش کر چکو یا تم اپنی غلطی کر چکو, جیسا کہ ہمارے بڑے ہیں وہ ہسٹری دہراتے ہیں کہ بھائی تم نے فلاں وقت یہ غلطی کی تھی, تو اللہ تعالیٰ کی ذات کہتی میرے پاس ایسی کوئی آپشن نہیں, میرے پاس غلطی کر کے جتنی بار واپس آؤ گے اتنی بار میں اپنے فرشتوں کو دکھاؤں گا اور ابلیس تجھے بھی دکھاؤں گا, تو درے توحید پہ کھڑا ہو کے یہ کہہ رہا ہے کہ تو ورغلائے گا, جتنی بار بندہ میرے پاس واپس آئے گا توبہ کرے گا میں اسے معاف کروں گا. ایک بڑا زبردست واقعہ حکایت ہے بیسیکلی کہ ایک شہر میں یا ایک ملک میں یا ایک گاؤں میں یا ایک بستی میں گلی کی چوراہے پہ دو نوجوان لڑکے آپس میں بحث کر رہے تھے توبہ پہ, کہ توبہ کرنے والا اللہ کے زیادہ نزدیک ہو جاتا ہے. سمجھ نہیں, وہ دور تھا جس دور میں فحش کی باتیں نہیں ہوتی تھی, گلی میں لوگ کھڑے نہیں ہو کے مطلب جھونکے نہیں تھے مارتے, تانے نہیں تھے ہوتے, آوازیں نہیں تھے کستے, علم و تدبر کی بات ہوتی تھی, توبہ طائب کی بات ہوتی تھی, عبادت کو ڈسکس کیا جاتا تھا, نمازوں کو ترجیح تھی دینے کے حوالے سے بات ہوتی تھی, یہ ساری چیزیں ڈسکشن میں آتی تھی اس وقت. یہ اس دور کی بات ہے قربان جائیں, کہ وہ جو بات تھی وہ کچھ ایسی تھی کہ انسان یہ سوچتا تھا یہ سمجھتا تھا کہ اگر میرے پاس کچھ لمحات ہوں تو میں زیادہ سے زیادہ عبادت کروں, اگر میرے پاس کچھ لمحات ہوں تو میں زیادہ سے زیادہ اللہ تعالیٰ کے نزدیک ہو جاؤں, اگر میرے پاس کچھ لمحات ہوں تو میں زیادہ سے زیادہ اللہ تعالیٰ کی عبادت کروں, اور عبادت کے ساتھ ساتھ میں یہ بتاؤں کہ میں جتنے لوگوں کو بھی سمجھتا ہوں, میں جتنے لوگوں کو بھی جانتا ہوں, وہ سارے لوگ اس بستی کے ہیں, اس سچویشن سے ہیں, اس ملک سے ہیں, اس کنٹری سے ہیں, یہ لوگ عبادت کرنے والے ہی ہیں اور یہ ہر وقت عبادت ہی کریں گے. تو نوجوان بات کر رہے تھے آپس میں کہ ہمارے پاس جو سچویشن ہے وہ یہ ہے کہ توبہ کرنے والا اللہ کے زیادہ نزدیک ہوتا ہے یا نہیں. تو ایک بزرگ آئے اور آپس میں بحث مباحثہ ہو رہا تھا, تو بزرگ پاس آ کے کھڑے ہوئے, بیٹا کس بات پہ کوئی ڈسکشن ہو رہی ہے؟ تو انہوں نے کہا چلے آپ ہی ہمارا فیصلہ کریں, یہ کہہ رہے ہیں کہ توبہ کرنے والا اللہ کے نزدیک نہیں ہوتا, اللہ کی ذات اسے سزا دیتی ہے غلطی پہ. اور میں کہتا ہوں کہ اللہ کی ذات توبہ کرنے والا اللہ کے نزدیک زیادہ ہو جاتا ہے, اور زیادہ خشوع و خضوع کے ساتھ وہ محنت کرتا ہے, پھر اللہ کی ذات اسے وہ توفیق بھی دیتی ہے, جس چیز سے وہ توبہ کرتا ہے اللہ اس سے بچنے کی توفیق بھی اسے دیتا ہے. تو قربان نے بزرگوں نے بڑی پیاری سی بات کی, انہوں نے کہا کہ میں زیادہ تو نہیں جانتا, میرا کام ہے دھاگا بننے کا, تھریڈ بنانے کا, نلکی بنانے کا, ٹھیک ہے. انہوں نے کہا کہ میں جس مشین میں دھاگے کو لگاتا ہوں نا, جس اڈے میں, جس کھڈی میں دھاگے کو میں بنتا ہوں, میں یہ دیکھتا ہوں کہ اگر ایک دھاگا جو صحیح چل رہا ہے وہ تو صحیح چلتا رہے گا, جس دھاگے میں تھوڑی سی کمزوری آ جاتی ہے نا, یا جس میں گرا آ جاتی ہے, جس کو مجھے دوبارہ گرا لگانی پڑتی ہے, وہ ٹوٹ جاتا ہے تاکہ وہ تھریڈ کا جو سلسلہ ہے وہ پورا بنے, وہ نلکی پوری بنے, تو میں اس جس جگہ پہ گھانڈ لگاتا ہوں پھر اس کو اس گرا کو دیکھتا رہتا ہوں, اس کو مسلسل نظر میں رکھتا ہوں کہ وہ دوبارہ ٹوٹے گی کہ نہیں. تو مجھے لگتا ہے کہ اللہ کی ذات شاید ایسا ہی کرتی ہے کہ جب انسان توبہ کرتا ہے پھر اللہ کی ذات اسے زیادہ غور سے دیکھتی ہے, زیادہ پیارے طریقے سے, اس کے سر پہ 72 ماؤں سے زیادہ پیار کرنے والی ہستی, 72 لاکھ, 72 کروڑ, 72 ارب, یہ نہیں بتایا, 72 ماؤں سے زیادہ پیار کرنے والی ہستی, جب انسان غلطی کرتا ہے یا جب انسان تھوڑا سا بہک جاتا ہے تو پھر اللہ کی ذات اسے بتاتی ہے کہ نہیں, تم نے بہکنا نہیں ہے, تم نے کوئی پرابلم کریٹ نہیں کرنی, تم میرے پاس واپس آ جاؤ, تم میرے بچے ہو. ماں کیا کرتی ہے, ماں ایسے ہی کرتی ہے نا. تو سمین پھر ہم جو عبادت کا ذوق ہے